एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइट्स गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। सरकारले खाना पकाउने ग्यासमा दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू गरिएको हो।
2: सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय सदर गर्दै माफी मिनाहा विरूद्ध पर्न आएको रिट निवेदन खारेज गरिदिएको।
1: श्रम स्वीकृति बिना कुवेत जान लागेका एक यात्रुलाई प्रस्थान अनुमति दिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका एक अधिकृतको जिम्मेवारी खोसिएको छ।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंमा खसी बोका र च्याङ्ग्रा खरिद गरी बिक्री नगर्ने भएको छ। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमपूर्ण हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झै यस वर्ष पनि दशैंलाई लक्ष्य गरी खसी बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको हो।
1: चाडपर्व नजिकै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़दै गएको र कतिपय वस्तुको आपूर्ति सहज नभएको अवस्थामा बजार व्यवस्थापनमा सरकारमा प्रश्न उठेको छ। चामल, खाने तेल, दाल, चीनी र मसला जन्य वस्तुको मूल्य बढ़ेको छ भने खाना पकाउने एलपी ग्यासको आपूर्ति पनि अहिलेसम्म नियमित हुन सकेको छैन। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरण अनुसार पछिल्ला महिनामा अधिकांश खाद्य वस्तुको मूल्य उकालो लागेको छ।
2: आगामी सिजनका लागि आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारले थप 10 अर्ब रूपियाँ बजेट सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 रासायनिक मल खरिदका लागि विनियोजित बजेटमा थप 10 अर्ब सुनिश्चित गरेको हो।
1: चाडपर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटार हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनमा खेतीको हिसाब गर्न थाल्छन्। धान भित्रिएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोह गर्नुपर्ने चिन्ता पनि थपिन्छ। यसपटक भने धान भित्र्याउन नपाउँदै किसानलाई गहुँ छर्ने बेला मल पाइएला कि नपाइएला भन्ने बेचैनीले छोप्न थालेको छ।
2: काभ्रे पलाञ्चोको पनौते स्थित सुरक्षण मुद्रण केन्द्रले प्रदेश सरकारसँगको सम्झौता अनुसार सवारी चालक अनुमति पत्र सवारी लाइसेन्स छपाईको काम शुरू गरेको छ। यसअघि यातायात व्यवस्था विभागसँग सम्झौता गरेर एकीकृत रूपमा सवारी लाइसेन्स छपाई गर्दै आएको केन्द्रले चालू आर्थिक वर्षदेखि सम्बन्धित प्रदेश सरकारसँग सम्झौता गरेर लाइसेन्स छपाई गर्न थालेको हो।
1: अब शेयर सम्बन्धी खबर। शेयर बजार मापक नेप्से परिसूचक मंगलबार सामान्य अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार नेप्से परिसूचक 7.06 अंक अर्थात 0.26% बढ़ेर 2654.28 अंकमा कायम भएको छ। मंगलबार कारोबार रकम पनि बढ़ेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 थुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 1660-11-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर संयुक्त राष्ट्रसंघको 81 औं महासभाको वार्षिक उच्च स्तरीय बहस न्यूयोर्क स्थित राष्ट्रसंघीय मुख्यालयमा औपचारिक रूपमा शुरू भएको छ विश्वका झण्डै 130 देशका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी भइरहेको यस साताव्यापी कूटनीतिक मेलाको उद्घाटन गर्दै महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी विभाजन र तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्
7: अब खेल र खेलाड़ीका प्रसंग जापानमा जारी 20 औं एसियाली खेलकुदको महिला कप नेपालले विजय यात्रा शुरूआत गरेको छ समूह बी को खेलमा नेपालले थाइल्याण्डलाई 46-43 सेटले पराजित गरेको हो नेपाली पुरूष कबड्डी टीमले लगातार तेस्रो पराजय बेहोरेको छ समूह बी को लीग खेलमा नेपाल मंगलबारै 2 खेलमा पराजित भइसकेको छ
6: अब विचार विश्लेषणको पालो भोटेकोशी बाढ़ी त्रिशुली सभ्यताकै सत्यानाश शीर्षकमा राजन कुइकेल लेक्सन बरफ चट्टान र हिमनदी मिसिएर झरेको ठूलो हिस्साले केही समय थुनिएको लेन्दे खोलाको बहाव फुट्यो र भोटेकोशीमा थपियो बरफ चट्टान माटो पानी तथा ठूलो परिमाणको गेगब्रान बोकेर तीव्र गतिमा हुइकिएको भोटेकोशी त्रिशुली नदीमा मिसिँदा महाप्रलयको रूप धारण गरिसकेको थियो सड़क भत्किनु भनेको राज्यको नशामा चोट लाग्नु हो सड़कलाई हामी प्राय पूर्वाधार भनेर मात्रै बुझ्छौ तर सड़कको अर्थ त्यसभन्दा धेरै ठूलो छ सड़कले किसानलाई बजारमा पुर्याउँछ बिरामीलाई अस्पताल बालबालिकालाई विद्यालय पुर्याउँछ व्यापारीलाई सीमासम्म पुर्याउँछ सरकारलाई नागरिकसम्म पुर्याउँछ राहतलाई विपद क्षेत्रमा पुर्याउँछ
7: त्यसैगरी आजको अन्नपूर्ण प्रस्त दैनिकमा प्रविधिको पर्खाईमा प्रशासन शीर्षकमा रामप्रसाद घिमिरेले लेख्नु भएको छ अबको युग अटोमेशन र एआईको हुनेछ अबको पुस्ता यति धेरै गतिवान हुनेछ कि त्यसले कुनै कुरामा पनि धैर्यता राख्न सक्दैन त्यसैले कर्मचारीले पनि काम गर्ने तरिकाहरू परिवर्तन गर्नुपर्दछ धेरै काम कम्प्युटर र रोबोटबाट सम्पादन गर्नुपर्दछ कर्मचारीको अनिवार्य रूपमा रेस्किलिङ एण्ड अप स्किलिङ गर्नुपर्दछ कर्मचारीहरूले क्रिएटिभ एण्ड इमोशनल इंगेजमेन्टमा जोड़ दिनुपर्छ अबको सेवा प्रवाहको तरिकालाई नयाँ ढंगले परिभाषित गर्नु जरूरी छ क्रिएटिभ थिंकिङ प्रोब्लम सल्भिङ एण्ड ह्युमन कनेक्शन जस्ता विषय पाठ्यक्रममा समावेश गरिनुपर्छ सरकारी निकायहरूको पुनर्संरचना गरेर हरेक निकायमा सूचना प्रविधि सम्बन्धी शाखा महाशाखा थप गरी सोही बमोजिमको स्थापना गर्न अब विलम्ब गर्नु हुँदैन अन्नपूर्ण पोस्टमा छापिएको छ
6: हवस् त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

सहिनो समय सूचक अहिले बिहानको 6 बज्यो AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट ताजा खबर।

0: भइरहेको साझा खबर सीआईएन खबर डट कम सीआईएन को फेसबुक तथा यूट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असोज 7 गते बुधबार सेप्टेम्बर 23 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको द्वादशी तिथि अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस।
0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोशी बाढी प्रभावितलाई पुनर्वासको तयारी।
0: प्रधानमन्त्री बालिन अमेरिका प्रस्थान। मलेसिया रोजगारीमा ढिकिएको सम्भावनाबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन सम्वाद। कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
1: नामढुङ्गा उरालोमा भाँसिएको सडक बनेमा 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
0: यही नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति। उडान नरोक्ने इरान एयरको दावी।
1: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत। आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने। टेबल टेनिसमा रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
2: स्वयं रेडियो हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान पछि नेपालले त्यहाँ उठाउन लागेको विषयवस्तुको प्रसंग।
0: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह कतार एयरवेजको नियमित उडानबाट दोहा हुँदै न्यूयोर्क प्रस्थान गर्न लाग्नु भएको हो। प्रधानमन्त्रीलाई विदाई गर्ने क्रममा विगतमा जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि औपचारिक समारोह भने आयोजना भएको थिएन। प्रधानमन्त्री शाह आज दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। आठ असोजमा प्रधानमन्त्री शाहले महासभामा सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। 9 असोजमा न्यूयोर्कबाट दोहा आउने र 10 असोजमा नेपाल फर्किने तय भएको छ। प्रधानमन्त्री बनिएता यो उहाँको पहिलो विदेश भ्रमण हो। हालै भोटेकोशी बाढीपछि सरकारले उद्धार तथा राहतको काम अघि बढ़ाइरहेका बेलामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण भएको छ। महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको जेएनजी आन्दोलन, बदलिदो राजनीतिक परिस्थिति तथा नयाँ सरकारका प्राथमिकता सहितका विभिन्न विषय उठाउने अपेक्षा गरिएको छ। विशेष गरी भोटेकोशी बाढीका कारण तल्लो तटीय क्षेत्रमा भएको विनाश, जलवायु न्याय र न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि नेपालले जलवायुजन्य विपदका कारण बेहोर्नु परेको क्षति बाफत क्षतिपूर्तिको माग उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउने समेत बताइएको छ। क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। उहाँले महासभामा सहभागी विभिन्न देशका नेता तथा प्रतिनिधिसँग भेटवार्ता गर्ने अपेक्षा समेत गरिएको छ। राष्ट्रपति सुशील खनाल यसअघि नै न्यूयोर्क पुगिसक्नु भएको छ। उहाँ नेपाली प्रतिनिधि मण्डलमा सहभागी हुनुहुन्छ। अन्य वरिष्ठ सरकारी अधिकारीहरू पनि प्रधानमन्त्री शाहसँग भ्रमणमा हुनुहुन्छ। यसैबीच प्रधानमन्त्री शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच हिजो टेलिफोन सम्वाद गर्नुभएको छ। मलेसियाको रोजगारीका विषयमा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणयुक्त बनाउने विषयमा उल्लेख छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने समेत बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन जानु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिएको छ। प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिएको हो।
1: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको औल्याउँदै सतर्कता रहनको लागि अनुरोध गरेको छ। महाशाखाले हिजो जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी पहिरो तथा गिग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यो अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएमसँग बताउनुभयो। मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाको गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अति ठूलो पानी पर्दा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुन सक्ने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले महातका निकायसँग निरन्तर संवाद र समन्वय गरिरहेको प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसीले बताउनुभयो।
3: असोज 9 देखि 12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने चलत मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अद्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रूम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
1: बाढ़ीले पार्न सक्ने प्रभाव र मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणको बारेमा जानकारी लिनको लागि ऊर्जा मन्त्री र गृहमन्त्री हिजो नै मौसम पूर्वानुमान महाशाखामा पुग्नु भएको थियो। महाशाखाले दिएको विवरण र जानकारीका अनुसार त्यसै अनुसार मातहतका निकायलाई तयारी अवस्थामा रहनको लागि निर्देशन दिने पनि गृहमन्त्री शुभम गुरूङले पत्रकारहरूसँग प्रतिबद्धता जनाउनु भएको छ। सरकारले भोटेकोशी बाढ़ीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति तथा योजना अगाडि बढ़ाएको छ। बाढ़ीका कारण आफ्नो वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थानीय आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढ़ाएका हुन्। दसवाका बाढ़ी प्रभावित वस्तुलाई पुरानै स्थानमा पुननिर्माण नगरी नजिकैको सुविधा सम्पन्न टाउन र शिल्प डाँडामा व्यवस्थापन ढाँचामा व्यवस्थापन गर्ने योजना सरकारले अघि बढ़ाएको छ। नयाँ टाउनशिप वा शिक्षा स्वास्थ्य लगायतका आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछ। जोखिम युक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति छ। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत क्षति भएकै स्थानमा पुनः बस्ती बसाल्ने सरकारको योजना नरहेको समेत स्पष्ट पारिसक्नु भएको छ। यसैबीच भोटेकोशी बाढ़ीका कारण क्षतिग्रस्त भएका विभिन्न प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले अग्रसरता देखाएको छ। प्राधिकरणले विभिन्न प्रसारण लाइन र खास गरी त्रिशुली 3B हब सब स्टेशन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था सहित नयाँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया शुरू गरेको हो। भोटेकोशीको विनाशकारी बाढ़ीका कारण भोटेकोशी तथा त्रिशुली नदी कोरिडोरका विभिन्न आयोजनाको विभिन्न प्रभाव विद्युत प्रवाह गर्ने प्रसारण लाइन अहिले बन्द छन्। बाढ़ीले 78 मेगावाटको साला सुन्दी 14.8 मेगावाटको माथिल्लो सान्जेन 42.5 मेगावाटको सान्जेन 14.8 मेगावाटको माथिल्लो मैलुङ र 5 मेगावाटको मैलुङ खोला गरी कुल 155.1 मेगावाट क्षमताका आयोजना प्रसारण लाइन क्षतिका कारण विद्युत उत्पादन बन्द भएको छ। अब राजनीतिक प्रसंग नेकपा एमालेका नेताहरूले गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन र अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि आफ्नै तर्क र दावी सहित धारणा राख्ने क्रम चलिरहेको छ। केन्द्रीय कमिटिको हिजो बसेको बैठकमा झण्डै 100 सदस्यले धारणा राखे। उनीहरूमध्ये कोही अध्यक्ष ओलीको बचाउ र कोही विरोधमा पनि सुनिए। बैठकमा अधिकांश सदस्यहरूले पार्टीलाई थप एकताबद्ध र बलियो बनाएर अगाडि लैजानुपर्नेमा जोड दिने गरेका छन्। नेपाली कांग्रेसको पालिका अधिवेशन भने आज छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज हुने पालिका अधिवेशनले पार्टीको तल्लो तहमा युवा नेतृत्वको उपस्थिति बढ़ाउनु भएको छ। 35 वर्ष मुनिका युवालाई महिला र खुला दुवै समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको व्यवस्था अनुसार पालिका कार्यसमितिमा नयाँ पुस्ताको सहभागिता बढ़ने अनुमान गरिएको छ। 2,259 युवा कार्यसमितिमा आउने नेताहरूले दावी गरेका छन्। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने संगठन निर्माण, जनवर्गीय संगठनहरूको समायोजन, सदस्यता वितरण तथा नवीकरणका साथै जनजीविकाका विषयमा समेटेर 2 महिने राष्ट्रिय जनअभियान संचालन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय कोटेश्वर पेरिसद्वारामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले 15 असोजदेखि 15 मंगिरसम्मका लागि जनअभियान संचालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। नेकपाले विचार मिल्ने पार्टी र समूहसँग वार्ता, छलफल र एकताको प्रक्रिया पनि अगाडि बढ़ाउन वार्ता समिति गठन गरेको छ। नेता देव गुरूङको संयोजकत्वमा गठित 3 सदस्यीय समितिमा प्रवक्ता प्रकाश ज्वाला र नेता गंगा नारायण श्रेष्ठ सदस्य रहनु भएको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदमा राहतको गइरो तर पोषणयुक्त खाद्य वस्तु अप्राप्त।
5: बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
1: नागडुङ्गा उरालोमा भाँसिएको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै लगायतका खबर बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्नु?
4: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भूमिबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, धागुते, तर्चरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्नुहुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
6: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूधमा पुगिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूध जन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईहरूले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खा पत्रको भित्री पृष्ठमा घरायसी र व्यवसायिकलाई बेग्ला बेग्लै तौलका सिलिण्डर शीर्षकमा लक्ष्मी सापकोटा लेख्नु भएको खबर प्रकाशित छ। सरकारले खाना पकाउने ग्यासलाई दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम भएकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू भएको छ। गहुँका लागि मलको जो हो शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। चाडपर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनको खेतीको हिसाब पनि गर्न थाल्छन्। धान भित्र्याएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जुहो गर्नुपर्ने चिन्ताले फेरि सताउन थालेको छ। त्यस्तै भित्रपृष्ठमा सुलभ बन्दै चिनी आपूर्ति शीर्षकमा खबर छ। काठमाडौँ उपत्यका भाटबटिनी बिकमार्ट सिल्सबेरी र 1000 भन्दा बढ़ी खुद्रा पसल मार्फत प्रति केजी 110 रूपियाँ चिनी बिक्री हुन थालेको छ। उपत्यका मुख्य ठाउँमा रहेका 1000 खुद्रा पसल र सबै डिपार्टमेन्ट स्टोरले साल ट्रेडिङ कर्पोरेशनबाट प्रति केजी 105 रूपियाँमा खरिद गरेर 110 रूपियाँमा बिक्री गर्न थालेका हुन्। त्यस्तै कारोबारको पहिलो पृष्ठमा जल विद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा खबर छ। यसलाई जीवन बस्नेतले लेख्नु भएको छ। जल विद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्न झन कठिन भएको छ। नेपाल विद्युतपत्र बोर्डले मसुदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083ले कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न असहज हुने देखिएको हो।
1: नागरिक दैनिकको भित्रीपन्नामा खाद्यले खसी बोका नबेच्ने शीर्षकमा मधुजङ पाण्डेले लेख्नु भएको खबर छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंमा खसी बोका र च्याङ्ग्रा खरिद गरी बिक्री नगर्ने भएको हो। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमयुक्त हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्षित गरी खसी बोका र च्याङ्ग्रा बिक्री नगर्ने उल्लेख गरिएको छ। विगतका वर्षमा दशैंका बेला निजी क्षेत्रको बजारमा मासुको मूल्य आकाशिने गरेकाले बजार हस्तक्षेप गर्ने उद्देश्यले खाद्य कम्पनीले विभिन्न जिल्लाबाट खसी बोका र च्याङ्ग्रा संकलन गरी काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्दै आएको थियो। शहरमै रोकिए पदयात्राका पाहुना शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ भित्री पन्नामै लुम्बिनीमा यातायात सेवा विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। आगो लगाउने चालक बोक्थे अर्काकै दुईवटा लाइसेन्स शीर्षकमा पनि भित्रीपन्नामा खबर छ। सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै गाड़ीमा आगो लगाउने चालकले अर्काको लाइसेन्स बोकेको खुलेको छ। सोमबार हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेर सवारी चालक अनुमति पत्र माग्दा नदिएर हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेको थियो। बसमा आगो लगाउने चालकको मंगलबार उपचारको क्रममा हिजो निधन भयो, तर उनको साथबाट भने अर्काका नाममा जारी भएको सवारी चालक अनुमति पत्र भेटिएको प्रहरीको भनाई उद्धृत गरिएको छ। नयाँ पत्रिका दैनिकमा विष्णु शंकर युटन बने ओलीका रक्षा कवच शीर्षकमा सुरजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेता पौडेल र पोखरेलले समर्पण गरेपछि ओली फेरि सर्वशक्तिमान भएको भनेर टिप्पणी गरिएको छ। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा अग्रपंक्तिमा देखिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको लाइनमा उभिएको उल्लेख गरिएको छ। अर्को खबर 10 वर्षमा पनि बनेन सुनको सिक्को पक्की पुल शीर्षकमा उदयपुरबाट विदुर कटुवालले लेख्नु भएको हो। र भोजपुर जोड्ने सुनकोशी नदीमाथि पक्की पुल निर्माण शुरू भएको एक दशक पुग्न लाग्दा पनि अझै पनि अधूरै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा रेशम चौधरीको कैदमाथि सर्वोच्चबाट सदर भएको बारेमा खबर छापिएको छ भने अर्को खबर करका दरमा सरकारको अस्थिर नीति आर्थिक वर्ष शुरू भएको दुई महिनामै हेरफेर शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। अढ़ाई महिनामा आय निगमलाई 4.75 अर्ब घाटा भएको बारेमा अजित अधिकारीले लेख्नु भएको छ भने कान्तिपुर दैनिकको भित्रीपन्नामा खानेतेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै गरेको बारेमा पनि प्रकृति दाहालले लेख्नु भएको छ। नेपाली भान्सामा दैनिक प्रयोग हुने सूर्यमुखी र सोयाबीन तेलको गुणस्तर प्याकेजिङ लेबलिङ तथा विज्ञापनमा थप कडाई हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी भडमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मसौदा तयार गरेको उल्लेख गरिएको छ। नागढुङ्गा ओह्रालोमा भाँसिएको सड़क अझै नबनेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने अर्को खबर बाल दुर्व्यवहार मुद्दापछि इस्कोनका पदाधिकारी निलम्बित शीर्षकमा आर्या चौधरी लेख्नु भएको खबर हो। पीड़ित परिवारले प्रहरीमा उजुरी दिएको 5 महिनापछि इस्कोनको अन्तर्राष्ट्रिय समितिद्वारा नेपाल शाखाका 8 पदाधिकारी निलम्बित भएका छन्। बालिकामाथि यौन दुर्व्यवहारका आरोपित हुँदै फरार रहेको उल्लेख गरिएको छ। डंकी रूटमा लाखौं स्वाहा डिपोर्टपछि जाहेरी दिन पीड़ितलाई एजेन्टकै डर शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। अमेरिकाबाट डिपोर्ट भएर आउनेहरू कतिपयसँग लेनदेनको प्रमाण पर्याप्त हुँदैन जसका कारण कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गाह्रो हुन्छ। कतिपयलाई भने प्रहरी कहाँ नजान भन्दै धम्की दिने गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताउने गरेका छन्। जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीको बाढ़ीमा बिलाइन शीर्षकमा नायक पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ।
9: साझा खबरमा अब विदेशका खबर। तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको राष्ट्रसंघले स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त कदमको स्वागत गर्नुभएको हो। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा समेत जोड़ दिनुभएको छ। इरानको राष्ट्रिय वायु सेवा कम्पनी इरान एयरले छिमेकी मुलुकतर्फका आफ्ना उडानमा कुनै पनि प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको बताएको छ। इरान एयरले टर्की अजरबैजान र इराकका नागरिक उड्डयन अधिकारीबाट कुनै पनि जानकारी प्राप्त र त्यस्तो कुनै निर्देशन नभएको समेत बताएको हो। अमेरिकाले यसै महिनाको शुरूमा इरानी उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्दै इरानी वायु सेवा कम्पनीसँग कारोबार गर्ने संस्थामाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। यसैबीच इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कड़ा बनाउने तयारी भइरहेका बेलामा चीनले त्यसको विरोध जनाएको छ। चीनले अमेरिकी कदमलाई अवैध एकपक्षीय प्रतिबन्ध भनेको छ। चीनिया विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको अनुमति बिना लगाइएको एक पक्षीय प्रतिबन्धको चीनले विरोध गर्नेछ पनि भनेको छ।
1: साझा खबरमा अब खेल खबर। नेपालले महिला कबड्डीमा शानदार पुनरागमन जित हात पारेको छ। विष्णु एसियाली खेलकुदमा हिजो थाइल्याण्डसँग भएको खेलमा 46-43 हराएर विजयी शुरूआत गरेको हो। थाइल्याण्ड आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। समूह बीमा रहेको नेपालले आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। विष्णु एसियन खेलकुद अन्तर्गत टेबल टेनिस मिक्स्ड डबल्समा नेपालका रुबी महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गर्नुभएको छ। पहिलो चरणको खेलमा रुबीना इभाना जोडीले पाकिस्तान मोहम्मद खान र कल सुम खानको जोडीलाई 3-0 सोझो सेटमा पराजित गर्यो। रुबीना इभाना जोडीले पहिलो सेट 11-6, दोस्रो सेट 11-8 र तेस्रो सेट 11-4 आफ्नो पक्षमा पारे। यो जीतसँगै यो जोडी दोस्रो चरणमा प्रवेश गरेको छ। चीनले जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदमा महिला भलिबलमा स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनलमा चीनले पहिलो सेट 25-19 जित्दै अग्रता लिएको थियो। दोस्रो सेटमा पनि चीनले शुरूदेखि नै सामान्य अग्रता कायम राख्दै 25-20 आफ्नो पक्षमा पारेको छ। तेस्रो सेटमा जापानले आक्रामक शुरूआत गर्दै 7-1 अग्रता बनाएको थियो। त्यसपछि चीनले खेलमा फर्कँदै सर्भिस र ब्लकिङमा सुधार गरे र स्कोर 19-19 बराबरीमा पुर्यायो। त्यसपछि 4 पटक स्कोर बराबरी भएको प्रतिस्पर्धात्मक सेटमा चीनले अन्तिममा 25-23 जित निकाल्दै खेल 3-0 आफ्नो पक्षमा पार्न सफल रह्यो। जापानसँग स्तब्ध हुनबाट भने विश्वकप विजेता धारा जोगिएको छ। 2 पटकको आईसीसी टी20 विश्वकप क्रिकेटको च्याम्पियन भारतलाई हिजो लगभग हराइसकेको थियो। तर अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्न नसक्दा जापान भारतसँग झिनो 2 रनले पराजित भयो। एसियाली राष्ट्रको उदयमान क्रिकेट राष्ट्र जापानले भारतलाई 5 ओभरको खेलमा 32 रनमा रोकेको थियो।
9: भोटेकुसी बाढ़ी प्रभावित क्षेत्र में भइरहेको राहत वितरण र पोषण सुधार का लागि चालिएका कदम विशेष संवाद कार्टुन लगायत का सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नु होला।
10: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: साझा खबरमा अब भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा पोषणयुक्त खानेकुराको अप्राप्तको कुरा। रसुवाको भोटेकोसी बाढ़ीपछि प्रभावितलाई राहतका लागि व्यक्तिगत तथा संस्थागत हातहरू बढ़िरहेका छन्। तर दिएको वा पठाइएको राहतमा गुणस्तर र पोषणयुक्त नभएको गुनासो पनि आइरहेको छ। यस विषयमा सरकारवाला निकायका प्रतिनिधिको संवाद सहितको पोषण क्याप्सुल प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपक आचार्य।
11: महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडियो रसुवा नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ र यस्ता विपत्तिहरूमा हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा स्वास्थ्य पोषण अनि यो विपदमा काम गर्ने बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिन
12: पोषणको दृष्टिकोणले रसुवा नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौं। अहिले होल्डिङ सेन्टरमा रहनु भएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती सुत्केरी र 5 मुनिको बालबालिकाहरू खाद्यान्न खाना खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएको अहिलेको पोषण यति चाँडै देखिसकेको छैन।
11: सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदा कस्तो अवस्था पाउनुभयो बालबालिका सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू सिजपका मासा चाहिँ राज्य घुमिरहेको छ।
13: पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौं र त्यो सँगसँगै डर त्रास संरक्षणको अभावको कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ र स्थानीय सरकार केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो न्युट्रिसन क्लस्टर प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा बालबालिका गर्भवती महिला सुत्केरी महिलाहरू किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
11: अलिकति यसैमा जोड्न फिल्मै गएर आएको भएर सुहान भिएससीबाट हुनुहुन्छ
5: सुहान भुजेल अनि हामी चाहिँ बाढी गएको देवीघाट नुवाकोटको देवीघाटमा चाहिँ हामी 50 चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेका थियो। मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नुपर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनिर रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनिर सबैभन्दा बढी आएको चाहिँ चाउचाउरो बिस्कुटै थियो। लाइक हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
11: यस्तो विपदमा योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू प्रष्ट देखिन्छ। वर्ल्ड भिजन इन्टरनेशनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
14: अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि जुन खालको रापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यो र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वानडोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए। अहिले पनि चुनौतीका चाङ छन् तथापि ती चाङहरूलाई पछ्याउँदै तत्कालका लागि गर्नपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरू त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ।
9: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मौसम विभागद्वारा 9 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोसी बाढ़ी प्रभावितलाई पुनर्वासको तयारी। प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान। मलेसिया रोजगारीमा देखिएको समस्याबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन संवाद।
1: कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई
9: नागडुङ्गा ओह्रालोमा भाँसिएको सड़क अझै बनेन, दस वर्षमा पनि सुनको सीमा पक्की पुलको सपना अधुरै, खानेतेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै
1: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत, इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति, उडान नरोक्ने इरान एयरको दावी
9: र विश्व इस्लामी खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत, आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने, टेबल टेनिसमा रुबिन महाजन र इवाना थापा दोस्रो चरणमा प्रवेश।
1: साझा खबरमा कार्टुन नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ नेकपा एमाले भित्रको विवाद र विवादका बीच फेरि पुनर्गठन र नेतृत्व परिवर्तनको मुद्दामा शीर्ष नेताहरू पछाडि हटेका खबरहरू सार्वजनिक भएका छन् र एमालेको बैठक नै अध्यक्ष ओलीले आफैले चलाउन थालेको भनेर पनि कतिपय समाचारहरू सार्वजनिक भइराखेका छन्। यहाँ एउटा बन्द कोठा जस्तो देखाइएको छ, पछाडिपट्टि भित्तामा टाँसिएको छ नेकपा एमाले लेखिएको छ र ठिक अगाडिपट्टि अध्यक्ष ओली जस्ता देखिने व्यक्ति दाहिने हात मुटकी कसेर माथितिर उठाइराखेको जस्तो देखाइएको छ र त्यही बेलामा केही भनिरहेको जस्तो पनि देखिन्छ। माथि यस्तो लेखिएको छ, महान शहीदहरू, पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन, लाल सलाम।
9: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लेखका सन्द सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: I Islet Sunday Nuncha Radio Pilot 89.8 Megahertz
1: Sahino Samay Sutak Ahile Bihanako 7 Bajyo It's 7 AM
2: Radio Sahino 89.8 Megahertz तपाईं हाम्रो अटुट साइनो
3: औलो कसरी सर्छ संक्रमित एनोफिलिस सापको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
4: औलोका लक्षणहरू मुख्य लक्षण कामजोरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
3: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
4: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
5: 3 महिना पिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
3: स्टफ टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु कामजोरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्टफ टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँस बारी वा चौरमा नबस्ने बस्ने गरे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ
6: यो ठुलो रुखको खेतमा बसौ
7: हुन्न हुन्न चट्याङ पर्दा रुखको खेतमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
8: हो र
7: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
7: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन कुन्नी
11: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
12: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
11: ल छोरी के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
12: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
11: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
12: सम्पर्क नम्बर 98 450 82 997,
10: 98 550 10 997।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलो 89.8 मेगाहर्ट्ज।

सायंकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बार राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-72-23 र 9856-75-23 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94.5 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz टोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलंगा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz त्रिगंज पर्चाबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz चन्द्रीलगंज 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-72-23 र 9856-75-23 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई ग्रहण गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई ग्रहण गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 7 गते र धनुसात ईस्वी सन 2026 सेप्टेम्बर 23 तारिक, शक सम्वत्सर 1948, नेपाल सम्वत 1146, रौद्र नामक सम्वत्सर, दक्षिणायन शरद ऋतु। आज बुधबार रहेको छ, भाद्र शुक्ल पक्ष, तिथि रहेको छ आज द्वादशी तिथि रहेको छ, आज विशेष दिन रहेको छ, आज द्वादशी तिथि रहेको छ, 38 घडी 19 कोला रहेको छ। नक्षत्रमा रहेको छ श्रवण नक्षत्र, 7 घडी 19 कोला बिहानको 8:48 योगमा रहेको छ सुकर्म योग रहेको छ, 28 घडी 36 कोला करणमा रहेको छ बवह करण रहेको छ, 6 घडी 53 कोला रहेको छ बिहानको 8:38 तत्पर्यन्त बालवह करण रहनेछ। चन्द्रमा आज मकर राशिमा, श्री सूर्यनारायण सिंह कन्या राशिमा, आनन्दादि योगमा आज छत्र योग रहेको छ। आज बिहान सूर्योदय 5:53 भयो भने साँझ सूर्यास्त 5:58 हुनेछ। आजको दिनमा घडी 12:05 रहनेछ। दिन विशेष आज धनिष्ठ पञ्चक प्रारम्भ, इन्द्रध्वज उत्थान, मत बिए, वामन जयन्ती, वामन द्वादशी, दहीदान भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, इन्द्रध्वज
उत्थान वामन द्वादशी भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा। आजको लागि विशेष गरी आजको काल बेला यानि कि अशुभ समय भइरहेको छ। आजको काल बेलाको समय रहेको छ विशेष गरी बिहानको 8:54 विशेष गरी बिहानको 10:25 काल बेला। आजको लाभ बेलाको समय रहेको छ बिहानको 5:52 बिहानको 7:23 लाभ बेला। यस्तै गरेर लाभ बेला बेलुका साँझमा पनि रहेको छ यानि कि दिउँसोको 4:28:36 साँझको 5:59:28 पनि लाभ बेला रहनेछ भने आजको लागि शुभ बेला 10:25:12 11:56:03 पनि शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म गराउनेछु। ग्रह गोचर यानि कि सूर्यदेखि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य कन्या राशिमा, चन्द्रमा मकर राशिमा, मंगल कर्कट राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र विशेष गरी तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मकर राशि आउँछ। श्रवणको चौथो चरण नाम आउँछ। खोबाट खुम्बहादुर, खुम्बमाया, खुम्ब प्रसाद नाम आउँछ। अन्त्यनारी विशेष गरी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि गराए। पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन सबैलाई समेटेर काम लिन नसके पनि केही महत्वपूर्ण काम भने सुरु गर्न सकिन्छ। तर विरोधीहरूले केही आलोचना भने गर्न सक्छन्। कामको सन्दर्भमा पदासीन व्यक्तिसँग भेटघाट हुनेछ। समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिया काम दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख फाइदा नै हुने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। राशि मेषले आजको दिनमा कुनै पनि काम कार्य गर्नु पूर्व माताको आज्ञा लिएर अगाडि बढ्नुहोस्। दिन लाभदायक रहनेछ। वृष राशि हुनेहरूका लागि आजको दिन नयाँ काम थाल्ने र पछिको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। मेहनतले भविष्यमा नाम प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउँदैछन्। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिन्छ। सामाजिक दायित्व बढ्नेछ। आफ्नो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिन्छ। तारिफका कामले लोकप्रियता समेत दिलाउने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ।
1: मिथुन राशि
0: उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइला। रोकिया काम दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। सोचेको समयमा काम नबढ्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनु होला। उपलब्धिको लागि केही समय प्रतीक्षा गर्नु पर्ला। समस्या दर्शाउँदा सहयोगीहरूले साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन पनि सकिने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुकूल रहनाले लक्ष्य प्राप्त हुनेछ। व्यापारमा छोटो समय फाइदा उठाउन सकिन्छ। अध्ययन प्रगति हुनेछ भने लेखन कलामा निरेकता आउनेछ। विशेष गरी उपहार खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनसँग साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका मिल्नेछ। सेवामूलक कामले नामधाम इनाम प्रतिष्ठा समेत दिलाउने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ।
1: सिंह राशि
0: उनीहरूका लागि आजको दिन काममा केही चुनौतीहरू देख्ने जानेछन्। सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बन्नाले अधिकार सुरक्षा गर्न जुट्नुहोला। चिताएका काम बाधा पुर्याउनेहरू प्रशस्त मात्रामा हुनेछन्। केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजल खर्चका साथै ठगीमा पर्ने योग भएकाले अलि होसियार रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
1: कन्या राशि
0: उनीहरूका लागि आजको दिन अवसरले आत्मबल बढ्दै जाँदैछन्। काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिन्छ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिलाउनेछन्। तत्काल धेरै गर्न नसके पनि पछिको लागि जग बसाउने समय रहेको छ। व्यापार व्यवसायमा कर्मले गति लिनेछ। मेहनतले राम्रो नतिजा हात पार्न पनि सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845725223, 9805725223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन आफन्त परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्तजन साथीभाइ टाढिन सक्छन्। दोहोऱ्याएर प्रयत्न गर्दा काम बढाउन पनि सकिने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आफ्नो प्रतिबलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काम विलम्ब हुन सक्छ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरूक नबन्दा पछि परिन्छ। उपलब्धिको लागि दोहोऱ्याएर काम गर्नु पर्ला। काम पूरा नभए पनि मेहनतले आंशिक लाभ हुनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहेर अगाडि बढ्दा राशि वृषकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन अध्ययन प्रगति हुनेछ भने ज्ञान र कला निखार्ने अवसर प्राप्त हुनेछ। चिताको काम सम्पादन हुन जाँदैछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछन्। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आमदामीका स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नाम नाम इनाम समेत प्राप्त हुने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ भने आकर्षण उपहार समेत प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर समेत प्राप्त हुनाले हौसला जाग्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम बन्दै जाँदैछन्। अर्थ अभाव फर्किए पनि आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुट्दै जाँदैछन्। तर खर्च बढ्दै जानेछन् भने समयमा आलस्य गर्ने बानीले पछि परिन्छ। लगानी बढाउने अवसर समेत प्राप्त हुने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन आमदानीको स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकेला। केही रकम हात लागि भए पनि तत्काल खर्च गर्नुपर्ने स्थिति आउन सक्छ। श्रमको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। भएको आमदानी सञ्चित रकम अरूका लागि खर्च हुनेछ। आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुट्दै जानेछन्। दिगो लाभ हुने जिम्मेवारी भने प्राप्त हुने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9851-75-223, 9806-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9851-75-223 र 9806-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ, आजका तिथिमिति पञ्चाङ्ग मिसादी बाह्र राशि फलका विषयमा जानकारी गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क पनि तपाईँले गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन भने तपाईँले गर्नुहोला है। 98451 75 223 छ, 98051 75 223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। विशेष गरी आजदेखि पञ्चक शुरू भएको छ, यानि कि स्वरण शुरू भएको छ है। एकदम ख्याल गर्नुहोला, यो बेलामा कुनै पनि कार्य गर्नु पूर्व राम्रोसँग सल्लाह लिएर मात्रै तपाईँले अगाडि बढ्नुहोला भन्न चाहे। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तवमा, तपाईँहरू पनि फोन गर्न चाहनुहुन्छ भने फोन गर्ने गर्दै गर्नुहोस्। अहिलेको लागि कोही मित्र आउनु भएको छ, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? सुनसरी भन्नुभयो, कहाँबाट
1: भन्नुभयो?
0: रोल्पा जिल्लाको सुन सहरी गाउँपालिकाबाट हो। हजुर हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ? तपाईँको जन्ममिति भन्नुहोस् कति हो?
1: 2065 25 गते
0: दिउँसो 1 बजे हो। जन्म कुन जिल्ला हो? रोल्पामी हो। सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनामा श्रीमती रामानुज आयनामा 2065 मङ्सिर शुक्ल पक्षको बुधबार त्रयोदशी तिथिमा जन्म मेष राशि। तपाईँको राशि मेष राशि, बुधबार हो जन्म होइन? सुन्नु भएको छ म बोलेको? हजुर, मेष राशि हो। हजुर, भरणीको तेस्रो चरण नाम आउँछ तपाईँको लेखालक्ष्मी, लेख कुमारी नाम आउँछ। लेख कुमारी आउँछ। मध्यरानी नरगण परेको छ तपाईँको, घातकमा तिथिहरू छन्, प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर, राशिमा मेष भन्ने राशि घातक छ। कुण्डली भाग्य ग्रह राम्रो छ, पढाइ राम्रो देखिएन, पढ्न मन नलाग्ने ग्रह रहेछ है। पढाइमा चाहिँ एकदम ख्याल गर्नुहोस्, अरू त सबै कुरा राम्रै हुन्छ नि। अहिले तपाईँको उमेरको हिसाबले पढाइमा ध्यान दिनुपर्ने उमेर हो, पढाइमा एकदम ध्यान दिनुहोस्, राम्रो भइहाल्छ, समस्या बाधा रोकावट आउँदैन। अहिले तपाईँको ग्रह चलिरहेको छ, तपाईँको यहाँबाट हेर्दाखेरि चाहिँ सिद्धा भन्ने ग्रह चलेको छ, एउटा शुक्र, एउटा चाहिँ तपाईँको ग्रह चलेको छ चन्द्रमा, सिद्धा र चन्द्रमा छ अहिले ग्रह भनेको समग्रमा। अब आउने मङ्सिरसम्म ग्रह ठिक छ, त्यसपछि अलिकति सङ्कट चल्छ, यो बेलामा चाहिँ पढाइ रोकिने, पढाइ छोड्ने ग्रहहरू हुन्छ। तपाईँको अलिक छिटो रिसाउने बानी छ, रिसलाई कम गर्नु, कन्ट्रोल गर्नु, एकादशीको व्रत बस्नु अथवा बिहिबारको व्रत बस्नु राम्रो हुन्छ, समस्याहरू कम आउँछ। समस्या जिज्ञासा, तपाईँले सोध्न मन लागेको कुरा के छ?
1: अनि विदेशको यात्रा कस्तो छ?
0: राम्रो छ विदेशको यात्रा, अब मङ्सिर पछि राम्रै हुन्छ। हजुर, कुन देश जान खोज्दै हुनुहुन्छ? हजुर, कुन देश भन्नुभयो? हो, मौरी के देश भन्नुभयो अरे, बुझिन। कहाँ पर्छ यो देश चाहिँ? फेरि नयाँ देश सुन्नु, मैले नामै नसुनेको देश भन्नुभयो त। के गर्न जानुहुन्छ, पढ्न जाने कि काम गर्न जाने? काम गर्न जाने। पढाइ कति पढ्नुभयो मात्रै? पढाइ कम भयो नि, हो कि होइन? पढाइमा रोकावट आउँछ, पढ्न मन लाग्दैन भनेको थिएँ नि मैले, हो कि होइन रहेछ त? यो ग्रहले बिगारेको है। अनि अरू के सोध्न मन लागेको छ ल भन्नु? अहिले तपाईँले जे काम गर्दा पनि हुन्छ, एकादशीको दिन अथवा बिहिबारको दिन चोखो खानु, शुद्ध भोजन गर्नु, राम्रो, नरिसाउनु, अलिक छिटो छिटो रिसाउनुहुन्छ क्या तपाईँ, हो कि होइन? रिसाउने बानी छ, रिसाउने चाहिँ भएन, रिसलाई कम गर्ने, कन्ट्रोल गर्ने गर्नुपर्छ है। विवाह गर्दा हेराएर जुहाएर विवाह गर्नुपर्छ। विवाह गर्नुभएको छ, गर्नुभएको छैन? गर्नुभएको छैन, बिहान नगर्नु, अहिले अहिले गर्ने बेला भएको छैन, ग्रह बिग्रिया छ। तपाईँले विवाह गर्दाखेरि चाहिँ 24 कटाएर विवाह गर्नु, 24 वर्ष पछि विवाह गर्नु, अथवा अलिक छिट्टो विवाह गर्नु मन लाग्यो भने 22 कटेर मात्रै विवाह गर्नु है। अरू त्यस्तो नराम्रो छैन, रिसलाई कम गर्नु, कन्ट्रोल गर्नु, सबैसँग नरम भएर बोल्नुहोस्, नरिसाउनुहोस्। पछि विवाहमा दाम्पत्यमा बाधा आउने, सन्तानमा बाधा आउने दशाहरू पनि छ होइन, यसमा ख्याल गर्नु। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है। उहाँको फोन काट्यो, सायद ब्यालेन्स सकियो होला। 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? हजुर, राधेश्याम। हेलो, रोल्पा जिल्लाबाट?
2: हजुर, रोल्पा जिल्ला।
0: रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? माधी पाँचबाट।
2: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: छोराको विषयमा।
0: छोराको विषयमा?
2: हजुर,
0: जन्ममिति भन्नुहोस् त, छोराको कति हो?
2: 2067 साल चैत 20 गते
0: हो।
2: हजुर, चैत महिना 20 गते
0: के बार पर्छ?
2: मङ्गलबार रातिको।
0: जन्ममिति मिल्न तपाईँको मिलाएर फोन गर्नु है।
2: कति जति पर्छ मङ्गलबार? 19 जति पर्छ। 20 जति
0: त्यो त मलाई के थाहा हुन्छ, मलाई थाहा हुन्छ त। 19 गते पनि पर्दैन, 20 गते पनि पर्दैन।
2: 2067 सालमा पर्दैन।
0: तपाईँले 65 साल भन्नुभएको थियो मलाई अहिले।
2: 64 साल, 2067 साल, 12 महिना 20 गते।
0: अनि मिल्दै मिल्दैन? अनि
2: 64 सालले
0: पनि मिल्दैन।
2: मङ्गलबार राति हो, 64 साल
0: मिलेन। जनमिति एकचोटि हेर्नु, कन्फर्म गर्नु है, कति कति हो भनेर है।
2: 20 गते
0: होइन होला जस्तो लाग्छ। तपाईँको बार तपाईँ कन्फर्म हुनुहुन्छ भने 20 गते होइन क्या है। त्यही त मिलेन, तपाईँको जन्ममिति नमिलेपछि हेर्न मिल्दैन। एकचोटि कन्फर्म गर्नु अनि फोन गर्नु भनेको क्या।
2: 19 गते
0: पनि परेको छैन, 20 गते पनि परेको छैन क्या।
2: हजुर,
0: अब तपाईँ स्टाल कन्फ्युज हुनुभयो, अहिले 67 साल भन्नुभयो, अहिले 65 साल भन्नुभयो, घरि 64 साल।
2: 64 सालको
0: मिलेन, तपाईँको जन्ममिति मिलेन, नमिलेपछि हेर्न मिल्दैन। माताजी गाह्रो हुन्छ हामीलाई पनि, हामीले पनि ग्रह दशा हेरेरै भन्ने हो तपाईँहरूलाई होइन।
2: हजुर,
0: अब अहिले तपाईँको चित्त बुझाउनलाई अलिअलि लटपट भनिदिएर हुँदैन, बोलेपछि ठ्याक ठ्याक पुग्नुपर्छ मैले बोलेका कुरा हो कि होइन। त्यस्तो हुन्छ, सल्लाह गर्नु एकचोटि कति कति हो, कति सल्लाह गरेर फोन गर्नु है। उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट, छोराको विषयमा हेर्नको लागि। जन्ममिति मिलाउन सक्नु भएन, तपाईँले पनि फोन गर्न खोजिराख्नु भएको छ भने जन्ममिति र जन्म समय कन्फर्म तपाईँले फोन गरेर हामीले भन्नुपर्छ। कन्फर्म गरेर मात्रै फोन गर्नुहोला, नभए दुःख हुन्छ है। 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पा नगरपालिका प्रियङ्का बुढा बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ? जन्ममिति भन्नुहोस् तपाईँको कति हो?
2: 2071 साल 6 महिना 25 गते।
0: 71 साल 6 महिना 25 गते समय भन्नु?
2: बिहानको 10 बजे
0: शनिबार हो। 2075 साल असोजको 25 गते, बेलुकाको 25 गते होइन?
1: हजुर
0: 10 बजे बेलुका हो कि बिहान भन्नुभयो? बिहानको 10 बजे हो
1: हजुर।
0: ल तपाईँले बुझ्नुहुन्छ त मैले बोलेका कुराहरू बुझ्नुहुन्छ त? मम्मी बाबा हुनुहुन्छ त्यहाँ? ल मम्मी बाबा हुनुहुन्छ कि हुनुहुन्न भनेर सोधेको। तपाईँले बोलेको कुरा मैले बुझ्ने, मैले बोलेको कुरा तपाईँले बुझ्नुहुन्छ त? ग्रह दशा र भाग्यको विषयमा भन्ने सोधेको नानीलाई। हुन्छ भन्नुभयो। के हुन्छ भन्नु त, के हुन्छ भन्नुभएको? तपाईँको मम्मी बाबा हुनुहुन्छ हुनुहुन्न त्यहाँ अहिले? बाबाले सुनिराख्नु भएको छ म बोलेको? अनि तपाईँले बुझ्नुहुन्छ त? तपाईँले के सोध्न मन लागेको छ ल भन्नु त, सोध्नु त, म भनिदिन्छु। पढाइको बारेमा राम्रो छ त तपाईँको पढाइ? रिसाउनुहुन्छ तपाईँ, धेरै झगडा गर्नुहुन्छ तपाईँ, हो कि होइन? तपाईँको नाम अमृता भन्ने नाम आउँछ, अमृता मेष राशि पर्छ, शनिबारको दिन जन्म तपाईँको है। तपाईँले दशा चलेछ सिद्धा, दशा चलेछ सिद्धा भन्ने दशा, अर्को मङ्गल भन्ने दशा चलेछ, रिसाउने बानी छ, रिसाउन मन लाग्छ धेरै, अलिक पढाइमा मिहिनेत गरेर पढ्नुभयो भने राम्रो हुन्छ। मङ्गलबारको दिन व्रत बस्नु, आइतबारको दिन नुन नखानु, अब यी सबै कुराहरू भन्दा तपाईँले बुझ्नुहुन्न, त्यही भएर मम्मी बाबा भएको भएदेखि सजिलो हुन्थ्यो भने मैले क्या बुझ्नुभयो। पढाइको बारेमा सोध्नुभयो, पढाइको बारेमा अहिले मैले तपाईँलाई भने राम्रो छ पढाइमा, अल्छी गर्नुहुन्छ, रिसाउनुहुन्छ भने मैले। अनि अरू के सोध्न मन लागेको छ? हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो, सानो नानीले जम्मा 11-12 वर्षको नानीले फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्न सक्नुहुन्छ है। 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
3: हजुर गुरुबा नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर गोर्खाबाट।
0: गोर्खा जिल्लाबाट, शुभ नाम तपाईँको भन्नु?
3: शङ्कर बहादुर नेपाली।
0: शङ्कर बहादुर नेपाली, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: बाबुको विषयमा हेर्न चाहनुहुन्छ।
0: जन्ममिति भन्नुहोस् त कति हो?
3: जन्ममिति 2058 साल।
0: 2058
3: भदौ 24
0: समय भन्नु?
3: आइतबार दिउँसो 3:30 बजेतिर।
0: आइतबार दिउँसो 3:30 बजेतिर। ओहो, उहाँको फोन काटियो है। अब उहाँको विषयमा रेडियो सुनेर बस्नु भएको रहेछ भने छोराको विषयमा भन्नै पर्यो नि होइन। 98451-75223 र 98056-75223 नम्बरमा फोन भन्ने गर्दै गर्नुहोस् है। ल सुन्नुहोस् है, बाबुको 2058 साल असोज कृष्ण पक्षको आइतबार पर्छ, षष्ठी तिथिमा, षष्ठी तिथिको दिन जन्म हुँदाखेरि सप्तमी तिथि परेको छ, वृष राशि, नाम आउँछ एकारत्न भन्ने नाम आउँछ है। घातकमा तिथिहरू छ, पञ्चमी दशमी पूर्णिमा, शनिबार घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ, माङ्गलिक पर्नु भएको छ, विवाहमा दाम्पत्यमा यसले बाधा लिएर आउँछ, चन्द्रमालाई 20 योग पर्या, चन्द्र 20 योग, गुरु चन्द्र योग पर्छ, पढाइमा बीचमा पढाइ रोकिन्छ, विदेश राम्रै छ, पूर्णिमाको व्रत बस्नुपर्ने देखिन्छ, माङ्गलिकको रत्न कवच लाउनु पर्ने देखिन्छ, काममा कार्यमा सफलता मिल्छ, नवग्रह रत्नहरू, नवग्रह कवचहरू पाउँछ है, त्यो लगाउनु पर्छ, लगाउनु मन लाग्यो भने, लगाइदिन मन लाग्यो भने तपाईँले दिउँसो 10 बजेपछि फोन यही नम्बरमा गर्नुहोला है। अनि त्यसपछि अहिले दशा चलेको छ धान्य र अर्को राहु चलेको छ, विदेश यात्राहरू गराउने ग्रहहरू छ, तर अलिकति रोकावट चाहिँ आउँछ है, अलिक ख्याल गर्नुपर्ने कुरा देखियो, अलिक ख्याल नगरिकन हुँदैन, ख्याल गर्नुपर्छ भन्ने कुरा देखियो। माङ्गलिक ग्रह छ, मङ्गलबारको दिन चोखो खाने, शुद्ध भोजन, शुद्ध शाकाहारी गर्ने, गणेशजीको पूजा गर्ने, हनुमान चालिसा दैनिक पाठहरू गर्ने गराउनु भयो भने बाबुलाई यसले राम्रो गराउँछ, समस्याहरू कम, बाधाहरू कम, रोकावटहरू कम आउँछ। सरकारी जागिरमा राम्रो ग्रहहरू छ, जागिर खाने ग्रह राम्रा छन्, भाग्य उदय हुने ग्रहहरू राम्रो छ, ग्रह नराम्रो होइन, त्यहाँ केही केही कुरामा नराम्रो हो, यसका लागि चाहिँ अब आफैले पनि कम गरेरै कन्ट्रोल गर्ने गर्नुभयो। जस्तै माङ्गलिकको लागि चाहिने मङ्गलबारको दिन चोखो खाने, गणेश चौथी मङ्गल ज्योतिको व्रत बस्ने, गणेश पुराण पाठ पारायण गराउने, हनुमान चालिसाहरू पाठ गर्ने गर्नु पर्यो है। जस्तै गुरु चन्द्र योगको लागि चाहिने एकादशीको व्रत बस्ने, तपाईँले एकादशीको दिन बेसार दान गर्ने, बिहिबारको दिन बेसार पहेँलो कपडाहरू दान गर्ने, केराहरू दान गर्ने, पहेँलो केरा पाकेका केरा पहेँला दान गर्न सक्नुहुन्छ, बेसार दान गर्न सक्नुहुन्छ। बजारमा पाउँछ एउटा हल्दी गाँठ भन्ने पाउँछ, बेसारको डाँठ पाउँछ, तपाईँले घरमा पनि अलिक छिप्पिएको बेसारको एउटा डाँठ चाहिँ घाममा सुकाउँदा सुकाउँदा सुकाउँदा सुकाउँदा गरेर काठ जस्तै बनाएपछि त्यो हल्दी गाँठलाई पहेँलो धागोमा बाँधेर लाउनु भयो भने पनि त्यसले पनि राम्रो गराउँछ है। त्यो गर्नु होला, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै छ है। अझै धेरै जानकारी लिन मन लाग्यो भने चाहिँ तपाईँले फोन फेरि गर्नुहोस्, रिचार्ज अलिक धेरै आज गर्नुहोस्, किनकि रिचार्ज सकिएर फोन काट्यो कि अथवा झुकिएर फोन काट्नु भयो फोन काट्यो तपाईँको है। अर्को कोही मित्र आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
4: नमस्कार दिदी।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: रोल्पा देवी कविता छेत्री बोल्दैछु।
0: रोल्पा जिल्लाबाट पवित्र छेत्री, रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? हजुर, कस्तो विषयमा हेर्न चाहनुहुन्छ? अलिक धेरै आग्रह गर्नुहोस्, किनकि रिचार्ज सकिएर फोन काट्यो कि अथवा झुकिएर फोन काट्नु भयो फोन काट्यो तपाईँको है। अर्को कोही मित्र आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
4: नमस्कार।

0: 2064 साल
1: 67
0: हजुर
1: एकछिन तपाईँको 2067 साल
0: चार महिना एक गते
1: चारको महिना एक गते हो
0: हजुर
1: साउनको एक गते भन्नु पर्यो नि त जन्म समय भन्नु साँझ 8 बजेतिर के बार उपवास गर्नुभयो तपाईँको ल सुन्नुहोस् है ध्यान दिएर श्रीमती रामानुजायमा 2067 साल असार शुक्ल पक्षको शनिबार सप्तमी तिथिमा जन्म भएको छ तपाईँको कन्या राशि आउँछ यहाँबाट हेर्दाखेरि हस्ताको तेस्रो चरण नाम आउँछ तीन दर्के गणबाट अनकुमारी नाम आउँछ आदिनारी देवगण परेको छ उहाँको पनि फोन काट्नुभयो उहाँले आदिनारी देवगण पर्छ यहाँबाट देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ घातक तिथि पञ्चमी दशमी पूर्णिमा परेको देखाउँछ शनिबार पनि घातकै हुन्छ श्रवण नक्षत्र घातक नम्बरमा 12 नम्बर राशिमा मकर भन्ने राशि घातक छ पेटमा समस्या हुन्छ पछि महिनावारी भएको बेलामा पेट धेरै दुख्ने हुन्छ पानी अलिक धेरै पिउनुपर्ने दशाहरू परेको छ माङ्गलिक पनि हुनुहुन्छ त्यो पनि 8 माङ्गलिक हुनुहुन्छ विवाह दाम्पत्यको लागि माङ्गलिक दोष शान्तिहरू गर्नुपर्छ पढाइमा असाध्यै राम्रो तेजिलो दिमाग छ पढाइको लागि नराम्रो छैन एउटा चाँदीको पाउजु अथवा सिक्रीहरू केही बनाएर लगाउनु राम्रो मानिन्छ पानी धेरै पिउनुहोस् मङ्गलबारको दिन चोहोनी त गर्नु शुद्ध भोजनहरू गर्नुहोस् राम्रो भइहाल्छ अहिले दशक तपाईँलाई चल्याएको छ राहु र भ्रामरी मन चञ्चल चञ्चल मन हुने ग्रहहरू परेको छ यहाँबाट हेर्दाखेरि चाहिँ है तपाईँको लागि चाहिँ कसैले भनेको मान्न मन नलाग्ने स्वास्थ्य बिग्रिने औषधि उपचारमा खर्च हुने बिरामी भइराख्ने दशाहरू पनि परेको छ अहिले जुन निर्णय गर्नुहुन्छ अहिलेको बुद्धि भएको त्यति राम्रो बुद्धि छैन तपाईँको तपाईँको कुण्डलीबाट हेर्दाखेरि यहाँबाट हेर्दाखेरि 19 पछि तपाईँको जीवन राम्रा हुन्छन् 19 पछि राम्रो हुने ग्रहहरू पनि देखाउँछ यहाँबाट हेर्दा अरू त्यस्तो नराम्रो छैन ठिकै राम्रो देखाउँछ है अब अरू कुरा त तपाईँसँग सोध्न पाइनँ मैले फोन काटिहाल्नु भयो तपाईँले अब अर्कोचोटि फेरि फोन गर्नुभयो भने हेरौँला है 9845575223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोला कोही मित्र आउनुभएको छ स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ होलेरीबाट बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ जन्ममिति भन्नुहोस् त कति हो
0: 2049
1: मङ्सिर महिनाको 10 गते के बार पर्छ
0: बिहानको
1: 4 बजे उज्यालो भएको 11 गते हो
0: हजुर हजुर
1: ल ठिक छ जन्म रोल्पामै भएको
0: हो हजुर रोल्पामै
1: ल सुन्नुहोस् है ध्यान दिएर 2049 साल मङ्सिर शुक्ल पक्षको बिहिबारको दिन जन्म द्वितीय तिथिमा जन्म वृश्चिक राशि ज्येष्ठको चौथो चरण नाम आउँदो रहेछ युबाट युवराज नाम आउँदो रहेछ तपाईँको आदिनारी राक्षस गर्नु परेको छ है घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक रेवती नक्षत्र घातक नम्बरमा 8 नम्बर राशिमा तुला भन्ने राशि घातक छ है तपाईँको यहाँबाट हेर्दाखेरि अलिकति सूर्य ग्रहण चन्द्र ग्रहणको योग बनेको छ अलिकति सूर्य ग्रहण र चन्द्र ग्रहणले अलिकति पैसाहरू धेरै खर्च गराउँछ हातमा पैसा टिक्दैन तपाईँको चाहिँ पैसा कमाउन अलिक गाह्रो बचत गर्न गाह्रो हुने दशाहरू पनि छ तपाईँको लागि यहाँबाट हेर्दाखेरि अरू त्यस्तो नराम्रो देखिदिनँ मैले ठिकै राम्रै मध्यम खालको छ अहिले दशा तपाईँलाई भ्रामरी चलेको छ अर्को अर्को चन्द्रमा चलेको छ देश विदेशको यात्रा गराउने छ तर चन्द्रमा निचो त्यसपछि पनि ग्रहण दोष परेको भएर अलिकति समस्या चाहिँ आउँछ यसमा ख्याल गर्नुपर्छ तपाईँले है अरू त्यस्तो नराम्रो छैन अरू त ठिकै राम्रो देखिन्छ यहाँबाट हेर्दा बुढाबुढीको ग्रह मिल्दैन विचार मिल्दैन 2 विवाहको ग्रह छ तपाईँको छोराछोरी माता पितासँग सम्बन्ध ठिक छ पितासँग बरु मिल्दैन मातासँग ठिक छ पेसा के गर्नुभएको छ कृषि कृषि ठिकै छ भैँसी पालन गर्नुहोस् एउटा दुइटा भैँसी राख्नुहोस् भैँसी राख्नुहोस् भैँसी फाप्छ तपाईँलाई

भैँसी पालन गर्नुहोस्, बाख्रा पालनमा कालो बाख्राहरू बेसी पाल्नुहोस्, रातो र सेतो कम पाल्नुहोस्, है? ठिक छ, अब राम्रो छ, ग्रह नराम्रो छैन, ठिक छ, ग्रह कुण्डली भाग्य राम्रै छ, बलवान छ तपाईँको ग्रह चाहिँ सूर्य र चन्द्रमा राम्रो नभएपछि अनि जीवन उताप चढाव बेसी हुन्छ, आफ्ना साथीहरू अलिकति प्रगति गर्छन्, आफूले भने अलिक गर्न सकिन्न भन्ने हो, अरू त ठिकै मैले सुरुमै भने त पैसा बचत हुँदैन, अब त्यसकालाई रत्न कवच पाउँछ नि हामीसँग, रत्न कवच लाउने, 10 बजेपछि फोन गर्नु, अर्डर गर्नु, बनाएर पठाइ पनि दिउँला म, होइन त्यो गर्नु भइहाल्छ, त्यस्तो चिन्ता गर्नै पर्दैन नि, रत्न कवच लाएपछि राम्रो त भइहाल्छ कि, है? हुन्छ, राधे श्याम। उहाँले फोन गर्नुभएको थियो आफ्नो विषयमा, हेर्नको लागि फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने मोबाइल नम्बर 9845175223 र 9805675223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भने गर्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष शास्त्रको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: आमा एक गिलास दही खाऊँ न सारे गर्मी हो
3: आमा मलाई दूध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलसुक
6: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बर्सातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगु ज्वरोको लक्षणहरू डेंगु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगु ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने शुद्ध झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं
7: 3 महिना पिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
6: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स गाखो पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पन्छीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन लक्षणहरू अचानक उच्च ज्वरो आउनु बेसरी टाउको दुख्नु बान्ता हुनु शरीर काम्नु घाँटी अर्रो हुनु बेहोस हुनु यो रोग लागेपछि पक्षघात हुने अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ
8: यो रोगबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्ने घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
9: लौ चटाइन पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
10: हुन्न हुन्न, चटाइन पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन हुन्नी।
14: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी।
13: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
14: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
13: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छँदैछ नि।
14: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
15: सम्पर्क नम्बर 98 4 50 82 9 97,
16: 98 5 50 10 97।
17: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
18: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
17: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
18: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
17: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
18: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
17: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
19: होइन दिदी, कतै हिँड्नुभयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
20: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
19: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
20: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस, चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 98 4 52 49 46।
21: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
20: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार, चितवन, प्रोप्राइटर, लोकनाथ लामिछाने, मोबाइल 9850524454, 9855204454, इमेल lok.logic2@gmail.com।
0: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
21: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.8 मेगाहर्ज।

मङ्सिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM.
2: खरो विषयमा चरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ
3: दिशो फाइबर नेट

आइपर्ने एउटा प्रयत्नमा हुनुहुन्छ। तर केपी शर्मा ओलीले अब एमालेलाई मिलाएर ल्याउन सक्छ। आजको वस्तुमुखी केन्द्रबिन्दुमा आइरहेको छ आज नेपाली कंग्रेसले पालिकामा अधिवेशन गरिरहेको छ। नेपाली कंग्रेसको नेतृत्व गगन कुमार थापाले लिइसके पछाडि एक किसिमको उल्लासको वातावरण पनि छ र कंग्रेसलाई एक ढिक्का बनाएर लैजाने गरी निकै प्रयत्न गरिरहनु भएको छ। यतिखेर गगन कुमार थापाले आदरणीय श्रोता, शुक्रबारदेखि भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनीमा पहिरो, बाढ़ी र डुबानको जोखिम छ। बंगालको खाड़ीमा विकसित न्यूनतापीय प्रणाली थप शक्तिशाली भन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन पनि आग्रह गरेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार यज्ञमणि नेउपानेले हिजो संसदमा जुन कुरा उठाउनु भएको छ त्यसको

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सहिनो समय सूचक अहिले साँझको 7 बज्यो।
2: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लाङ्खुटेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
3: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
2: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
3: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
6: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
6: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस्छ, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरल फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
7: सम्पर्क नम्बर 9875082997,
5: 9855010997।
8: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
9: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिलाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
8: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 9555060359 र 9555067359।
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ? विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
11: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोलुसन।
12: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
13: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
12: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
13: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
12: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
13: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
12: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
14: रेडियो स्पाइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट स्पाइनो।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
1: बाढ़ी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ। पर्सि शुक्रबारदेखि आइतबारसम्म देशका धेरै जसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
2: तयारी शुरू गरिसकेका अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई हामीले खबर गरेको अवस्था छ सतर्क रहनको लागि। नम्बर दुई, 77 जिल्लामा हामीले यसको मेसेज, यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन, कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने, वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला भनेपछि यो बाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ।
1: वहाँले भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालिन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न र सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सीआईएन
3: आज राति कुरो गर्नु पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षा हिमालको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग, बागमती प्रदेशको पहाड़ी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
1: भीषण वर्षाको अनुमानपछि वायु सेवा संचालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई वायु सेवा कम्पनीहरू संघले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी, चालक, सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूपमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य, संघ समिति, कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
4: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ, 8 गतेदेखि 12 गतेसम्म भन्ने जुन कुरा विगतको सूचना जारी गरेको छ, त्यो सूचनाको आधारमा र मैले बैठक आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला, अन्यथा जोखिम जोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
1: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सड़क सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कड़ा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोशाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 वटा नमूना प्राप्त गरिसकेको सीआईएनलाई जानकारी दिनुभयो।
5: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमूना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमूनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 700 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले डीएनए प्रोफाइल भएको एक दुई चोटि मात्र चेक भएको 600 नमुना छन् र त्यसमा हामीले लगभग 497 नमुनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमुनाहरूको।
1: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29 खर्ब 73 अर्ब 5 करोड़ रूपियाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 60 अर्ब 5 करोड़ नयाँ ऋण लिएको छ भने 70 अर्ब 13 करोड़ रूपियाँ सामा भुक्तानी गरेको छ। रसुवाको भोटीकुसी बाढ़ीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 1-3-1 क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढ़ीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजी दिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढ़ी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जलविद्युत आयोजनामा 2% शेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढ़ाउन यस्तो व्यवस्था गर्न लागि हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम, मालपोत प्रमुख नेत्र बहादुर साई, आयोगका तत्कालीन केही पदाधिकारी, कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानूनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली कांग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित एकजनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेर सदस्यकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सीआईएनसँग बताउनुभयो।
6: नेपालको संविधान अनुसार आगामी दलको सदस्य बन्न पाउने यिनीहरूको हक 18 वर्ष देखिन्छ। नेपाली कंग्रेस उक्त संविधानलाई पालना गरेन। 18 वर्षभन्दा तलका कुनै साथीहरूले ती आफ्नो सबैभन्दा स्वैच्छिक आगमनमा भरिएको भए र कुनै ठाउँमा तपाईँको जुन निर्वाचित भएको भए हामीले लाभ्यावधि गर्ने काममा यसलाई माक्सिमाको तर्फ पठाउने क्रममा तिस्ता साथीहरूलाई पनि एउटा स्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक हाम्रो विकास निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै निर पूरा भएपछि पार्टीको युनिभर्सिटी
1: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटीजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलंकालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
0: बाढ़ी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा
7: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
9: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
10: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
8: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
10: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
11: क्यासको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
8: बाढ़ी प्रभावित ठाउँहरूमा बन्द रहेका सबै सड़क खुलाउन अझै केही समय लाग्न सक्छ। यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने? स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी,
7: नजिकमा हाम्रो चाहिँ प्रसूति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदी बहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईँहरूलाई चाहिँ केही कम्प्लिकेसनहरू छ, गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ, उहाँको नजिकमा भएको बर्दिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसूति सेवा लिनुपर्छ र सम्बन्धित बर्दिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौं र बसबाटै आउनुहुन्छ, उहाँलाई आउनु गाह्रो भइरहेको छ, आउनुपर्छ भनेर स्वास्थ्य कर्मीले भन्नुभएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस्, हामी सम्बन्धित निकायमा सम्बन्धित दाते निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौं। आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ, उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो, त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ यो सेवाको लागि भनेर। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ, केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
13: गर्भवती र सुत्केरीले स्वास्थ्यमा समस्या आउन साथ नजिकै रहेका स्वास्थ्य कर्मी वा महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्नुपर्छ। रसुवाको आमा छोदिङमो गाउँपालिकामा यति बेला बाढ़ी प्रभावितहरूको तथ्याङ्क संकलन गर्न वड़ा वड़ामा कर्मचारी खटिएका छन्। विभिन्न प्रश्नसहित वड़ा पुगेका कर्मचारीहरूलाई आफ्नो विवरण कसरी टिपाउने? पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई,
14: अहिले चाहिँ विभिन्न इन्जिनियर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा पाँचवटै वडामा, त्यसमै आएर खटिराख्नु भएको छ, जसले डाटा संकलन गरिराख्नु भएको छ, उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति भञ्जनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला, कुनै हिचकिचाट नगरिकन, कुनै डर न कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनु होला, विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले, त्यहाँ धेरैवटा प्रश्नहरू छन् भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला, को चाहिँ ठ्याक्कैमा पीड़ित हो, को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ, कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ, त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ, तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ, त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ, जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ, व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ।
13: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई। अब हाम्रो खानपानको कुरा गरौं। तपाईँको वरिपरि पाइने सागसब्जी गेडागुडी दूध अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ। पोषणविद रुबिना कार्की,
15: तपाईँहरू बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै फापर कोदो भटमास भयो त्यो सबै चाहिँ तपाईँहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन्। जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो, त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो, ढिँडो बनाएर खान सक्यो।
13: तपाईँको वरिपरि पाइने सागसब्जी गेडागुडी दूध अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ। पोषणविद रुबिना कार्की,
15: तपाईँहरू बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने

0: हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ। त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ।
1: अस्थायी शिविरमा बसिरहेका गर्भवती, सुत्केरी र बालबालिकाले खानपानमा अझ बढ़ी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रूबिना कार्की। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन?
3: व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ।
2: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण सम्वाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजार या बनी बनाऊ खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराबसी आइएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समय नजिकिँदैछ। चाडबाडको समयमा बजारमा किन्ने खानेकुराको गुणस्तर पोषणको सवालमा सीआईएन ले गरेको छलफल कार्यक्रमको सार संक्षेप।
9: राष्ट्रिय उपभोक्ता मञ्चले यो सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा उ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ, त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
3: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खान नपाएर होइन कि, हामी खान नजानेर हामी धेरै रोगीहरू भइरहेका छौँ। खान नपाएर होइन, खान नजानेर। अहिले कुरो के छ भने जंक फूड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिँ तपाईँको देशले चाहिँ फेरि, तर कुरो के छ भने हामी खाना अहिले पनि खान पाए नपाएर होइन कि, खान नजानेर चाहिँ भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिँ बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमा खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल, 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदैन खानुस्, लङ ग्रेन चामल खाँदैन खानुहोस्, किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ, त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन, धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाएर आएको त्यो आर्टिफिसियल चामल हो, त्यो नौने घिउमा तपाईँको यति मिक्स गर्छन्, त्यसमा के हाल्छ भने नौने घिउ तपाईँको 850-900-1100 पर्छ है, त्यो पर किलोको। तर व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि, यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ, तर कुन कुन तत्त्वबाट त्यो घिउ भनेर छुट्याउने तत्त्व त्यहाँ खाद्य प्रदूषणमा पनि छैन।
9: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर

0: हिम अवस्थी विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेको छ कसरी काम गरिरहेको छ
1: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौ स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ भण्डारण हुनुपर्छ त्यसको वानी हुनुपर्दछ र बिक्रीका सबै होलसेल बिक्री होस् या रिटेल बिक्री होस् त्यो होल सबैका चरणमा सबै यी चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पूरा गरेको हुनुपर्दछ भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्सन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो सो अनुसारले उत्पादन हुनुपर्छ अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो एन्टिमर्टम भन्छौ हामी बदपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घण्टा आराम दिलाएर आराम गराएर भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले मानवीय तरिकाले बध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो
0: अलिकति धार्मिक दृष्टिले पनि रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ विद्वान हुनुहुन्छ धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ त्यो बारेमा अलिकति कुरा राखिनको लागि अनुरोध गर्दछु
2: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावी मासु नखाऊ भन्छ जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात त्यसको लागि चाहिँ खाऊ अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बदलेर खाऊ नै भन्दैन चाडपर्व
3: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघले आग्रह गरेको छ बाढ़ी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ र जापानमा भइरहेको 20 औं एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असोज 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री।

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.8 मेगाहर्ज
0: औलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
2: औलोका लक्षणहरू मुख्य लक्षण कामजोरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
0: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
2: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वनजंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
3: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
4: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन हुने
5: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
6: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो त फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
5: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
6: बाबा हाम्रो पश्चिम स्टोनको 7 नम्बर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
5: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदा नगर टाउन चितवन
6: सम्पर्क नम्बर 9875082997
4: 9855010997
7: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
7: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855060359 र 9855067059
9: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लौजिक कम्प्युटर, भरतपुर बीच सनौरी बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98555 98555 इमेल lok.logic2@gmail.com।
9: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
3: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
10: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
10: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
10: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
11: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अतुल साइनो
1: यतिखेर बेलुकाको 8:45 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: जारी गरेका छौँ, तर प्रत्येक दिनको फरक फरक छ। जस्तो भोलिदेखि इम्प्याक्ट देखिने, खास गरेर 8 गते, 9 गते, 10 गते, 11 गतेमा चाहिँ अलिकति बढी इम्प्याक्ट छ। सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन ढोक्न सक्ने पनि अवस्था आउन सक्छ, र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउनु हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
1: त्यो कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठूलो विनाशकारी बाढ़ीको सामना गरेको, यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नुभएको छ अथवा सावधानी अप्नाइएको छ?
0: हामी सबै तीनटै सुरक्षा निकायको यो रेस्पोन्स टिमलाई चाहिँ तयारी अवस्थामा राखेको। अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको, र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपद व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको, भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने, समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको, र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ पहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्नेसम्मको पनि कुरा गरेका छौँ भने, जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
1: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
0: हाम्रो चाहिँ धेरै शक्ति भोटेपछिमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू, जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको, र उहाँहरू त्यति क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामीले हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँमा उद्धार गर्नुपर्ने हुन सक्छ भनेर
1: चप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
0: हाम्रो चाहिँ धेरै शक्ति भोटेपछिमा लागेको भए तापनि

0: अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ संक्षेपमा?
1: पारी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। पारीमा जोखिम मोलेर चाहिँ दाउरा संकलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अभिज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब लागौं हालैको भुटेकोशी त्रिशुली बाढ़ीले प्रभावित भएको नुवाकोट तर्फ। बाढ़ीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजी रोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाई छ। शक्तिमाया तामाङको रिपोर्ट।
2: विनाशकारी बाढ़ीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुङ्गे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्कीले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
3: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीड़ा लागेर निन्द्रो लाग्दैन। हामीहरूलाई कमसेकम हाम्रो 5 गएछ भने हामी 2 दाजुभाइ दुईटा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
2: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
4: त्यो हामी एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोडको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त। यत्रो वर्षौं मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
2: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपडा व्यवसाय गर्दै आएका अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको बाढ़ी पहिले त्रिशुलीमा कपड़ा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
5: पुर्खौली व्यापार थियो, कपड़ाको व्यापार बाहिर मेरो स्टकर टोटल टोटल 1,60,68 लाखको सामान थियो। मेरो सम्पत्ति मलाई केही पीड छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगी भएर मेहनत गर्नु छ, गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ, बास दिनु पर्यो, कहाँ दिन सक्छ, त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
2: बाढ़ीको कारण विस्थापित भएर अन्यत्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब खेलकुदको एउटा प्रसंग संक्षेपमा। 20 एसियाली खेलकुदमा कराते खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजी भन्दा माथिको तौल समूहको खेलमा शेर्पाले लाओसका खेलाड़ीलाई 9-1 अंकले पराजित गर्दै काँस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाड़ीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाड़ीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जीतपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुशी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 अगावै महत्वाकांक्षी कार्यक्रम मिशन 2026 मार्फत 1 स्वर्ण र 2 पदकको लक्ष्य राखेर खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाड़ीहरू सहभागी छन्। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रूटमा नियमित उड़ान शुरू गरेको छ। यसअघि पोखराबाट चीनका केही शहरमा व्यावसायिक उड़ान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उड़ान शुरू भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय वासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
6: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा, पोखरा दुबई अन्तर्देशीय उडान शुरू गरेको छ। फ्लाई दुबईको नियमित उडान शुरूसँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
7: पोखराको पर्यटन क्षेत्रमा 3.45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5.25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
6: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि लन्ची जान पाउँदा यसरी खुशी व्यक्त गर्दछन् पोखरा 22 पोम्बीका रञ्जन बराल।
8: पहिलो 25 म जान पाउँदाखेरि एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने चाहिँ एकदम खुसी लागिरहेको छ।
6: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरोला,
9: दुवै भनेको चाहिँ विश्वको एउटा ट्रान्जिट

0: रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणको लागि जाने, त्यसलाई ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भनेपछि अब युरोपियन जनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाइट डुबेको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका सहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ टाइअप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। त्यो भएको उनीहरूले पनि सिधै यता पोखरामा उडान अवताउँदाखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका।
1: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाबाज विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्। विष्णु मरिबराल, बीबीसी पोखरा।
2: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय वासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पीपुल्स लिबरेशन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः शुरू हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
3: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको शुरूआत गरेको आरोप लगाएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: खेती गरिएको छ। धान मकै जस्ता खाद्यान्न बाली लगाउँदै आएको जमीनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारू खोलामा करिब 60 रोपनी क्षेत्रफलमा 70,000 भन्दा बढ़ी अकबरे खुर्सानीका बिरूवा लगाइएको छ। वालिङ नगरपालिकामा संचालित कृषि विकास परियोजना अन्तर्गत केदारनाथ कृषि फार्म मार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको फार्मका संचालक दयाराम पाठकले बताए। धान मकै लगायत खाद्यान्न बालीबाट भन्दा खुर्सानीबाट राम्रो आमदानी हुने र बाँदरले क्षति नगर्ने भएकाले खुर्सानी खेती विस्तार गरिएको उनले बताए। गत फागुनमा लगाएको अकबरे खुर्सानीले अहिले उत्पादन दिन थालेको छ। संचालक पाठकले भने उत्पादन भएको जति सबै बजार पठाउने गरेका छौं, माग अनुसार बजारमा पुर्याउन सकेका छैनौं। हाल दुई तीन दिनमा करिब 300 किलो पाकेको खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ। यहाँ उत्पादित खुर्सानी यशोदा फूड्स प्राली बुटबल स्थित तरकारी मण्डी र स्थानीय बजारमा सहजै खपत हुने गरेको उनले बताए।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
4: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा। माछा मासुमा भएको सबै तत्व पनि पाइने
2: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
4: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बंगालको खाड़ीमा विकसित भएको शक्तिशाली न्यूनचापीय प्रणालीका कारण नेपालमा आजदेखि 11 गतेसम्म भारी वर्षा र हिमपातको उच्च जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सम्भावित विपदलाई ध्यानमा राख्दै देशभरका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी हिमाली क्षेत्रमा भारी हिमपात र पहाड़ी तथा तराई क्षेत्रमा भारी पहिरोको जोखिम बढ़ेपछि सरकारले देशभरका संयन्त्रलाई हाई अलर्टमा समेत राखेको छ। महाशाखाका अनुसार हाल नेपालमा मनसूनी वायुका साथै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। यसमै बंगालको खाड़ीको मध्य भूभागमा विकसित भएको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै नेपालतर्फ सरेको छ। यसको प्रभावले बुधबारबाट कोशी बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई वर्षा शुरू भइसकेको छ। यो प्रणाली बिहिबारसम्ममा अझै शक्तिशाली रूपमा जमीनमा प्रवेश गर्ने र देशैभर यसको प्रभाव पर्ने महाशाखाले जनाएको छ। मौसमविद हरिप्रसाद ढकालका अनुसार आगामी शुक्रबारदेखि आइतबारसम्मका देशका सबैजसो भागमा पानी पर्नेछ। उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा आउने समेत सम्भावना छ।

0: 2021 सालमा अति भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ। त्यसै गरी मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि धेरै भारी वर्षा हुने र कडाली प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ। पानी त देशैभरि पर्छ र सबै प्रदेशमा भारी वर्षाको सम्भावना पनि छ। मौसमविद ढकालले भने अति भारी वर्षा र अति भारी हिमपातको सम्भावना विशेष गरी गण्डकी प्रदेशमा रहेको छ। त्यस्तै उनले टाढा र रातिको यात्रा नगर्न समेत अपील गरेका छन् भने घण्टा घण्टामा एसएमएस समेत अलर्ट राखिएको छ। सुरक्षित हुन प्रधानमन्त्रीले समेत आग्रह गरेका छन्। भीषण वर्षाको जोखिम, सतर्कता अपनाउन अपील शीर्षकमा आजको माले टाइम्समा यो खबर छ।
1: मूलधारको राजनीतिक एजेण्डा बन्न 17 वर्ष, शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। 17 वर्ष अघि सन् 2009 कालापत्थरमा मन्त्री परिषद बैठक राख्दा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालमाथि सगरमाथा हेर्ने बहाना भनेर धेरैले सस्तो टिप्पणी गरेका थिए। त्यसबेला सरकारको प्रमुख एजेण्डा बनेको जलवायु परिवर्तनको मुद्दा अहिले न्याय खोज्ने कोषे ढुंगा बल्ला भनेर सायदै विश्वास थियो। त्यसै त लामो समय केही गैर सरकारी संस्था र केही विश्वस्तरीय सेमिनारमा जलवायु परिवर्तन, अनुकूलन र कार्बन उत्सर्जनको मुद्दा बने पनि नेपाली राजनीतिको मूलधारमा प्रवेश गरेको थिएन। परिवर्तनको विश्वव्यापी असरतर्फ विश्व समुदायको ध्यान खिच्न तत्कालीन सरकारले ऐतिहासिक कदम चालेको प्रसंग पूर्व प्रधानमन्त्री नेपाल स्मरण गर्छन्। मालदिव्सले समुद्रमुनि मन्त्री परिषदको बैठक बसेर विश्वलाई सन्देश दिए झैं नेपालले पनि आफ्नै विशिष्ट भौगोलिक पहिचान अनुसार हिमाली क्षेत्रमै बैठक बस्ने मौलिक विचार अघि सारेको उनले बताए। नेपालले कालापत्थर बैठक स्मरण गर्दै भने समुद्र भएको देशले पानीमुनि बैठक बस्छ भने पहाड़ भएको देशले पहाड़को टाकुरामा किन नबस्ने त्यो विचार आयो हाम्रो दिमागमा। अन्तर्राष्ट्रिय स्तरमा टापु र तटीय राष्ट्रहरूले जस्तै विश्वभरका झण्डै 50 हिमाली र 44 अल्प विकसित देशहरूले पनि संगठित भई आफ्ना अधिकार र एजेण्डाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। विश्वमा 46 टापु देशहरू छन्। नदी तटीय देशहरू 150 छन्। हिमाली देशहरू झण्डै 50 मात्रै छन्। यो 50 भएको हिमाली देशले पनि पहल किन नगर्ने? अल्प विकसित राष्ट्रहरू 44 संख्यामा छन् नेपालले प्रति प्रश्न गरे। यो खबरसँगै गुटेरेसले नै उठाइदिए नेपालको जलवायु मुद्दा शीर्षकमा अन्नपूर्ण पोस्टमै खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको धारणा राख्नु अघि नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालय र जलवायु संकटलाई विश्व मंचको बहसको केन्द्रमा ल्याएका छन्। महासभाको उच्चस्तरीय सामान्य बहस उद्घाटन गर्दै गुटेरेसले 3 वर्ष अघि नेपालको हिमाली क्षेत्रमा आफूले दिएको चेतावनी स्मरण गरे। उनले सन् 2023 नेपाल भ्रमणका क्रममा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषय उठाउँदै विश्वको छानो भत्किँदैछ भनेर चेतावनी दिएको उल्लेख गरे। अहिले नेपालमा देखिएका विनाशकारी घटनाले जलवायु संकटका प्रभाव आफूले चेतावनी दिए भन्दा पनि छिटो र गम्भीर रूपमा देखिन थालेको उनको भनाई थियो।
0: गर्दै पानीको भण्डार शीर्षकमा खबर छ। विश्वका लागि स्वच्छ पानीको अभाव अब सामान्य विषय बनेको र जलचक्र अनियमित हुने गएकाले पूर्वानुमान गर्न कठिन बन्दै गएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ। संयुक्त राष्ट्रसंघीय मौसम सम्बन्धी निकाय विश्व मौसम संगठन डब्ल्यूएमओले सार्वजनिक गरेको जलस्रोतको विश्वव्यापी अवस्था 2025 यस्तो देखाएको हो। डब्ल्यूएमओले विश्वमा नदीको बहाव, भूमिगत पानी र हिमनदीमा दीर्घकालीन असन्तुलन देखिन थालेको भन्दै तत्कालीन चुनौतीको सम्बोधन गर्न सरकारवाला पक्षलाई समेत सुझाएको छ। यो 1 वर्षको खराब अवस्थाका कारण नभई 1 दशकदेखि देखिँदै आएको निरन्तर संकेत हो। डब्ल्यूएमओकी महासचिव सेलेस्टे साउलाले हालै प्रतिवेदन सार्वजनिक क्रममा भनेकी छन्। पछिल्लो 35 वर्षमा विश्वभर नदीमा बहावका हिसाबले सबैभन्दा सुक्खा वर्षका रूपमा सन् 2025 रहेको प्रतिवेदनमा उल्लेख छ। 2025 विश्वका नदी बेसिन क्षेत्रको 36% भूभागमा बहाव औसतभन्दा कम थियो। ऐतिहासिक रूपमा सामान्य बहाव भएका नदीहरूमा समेत लगातार 7 वर्ष बहाव घटेको पाइएको छ। यसले विश्वको जलचक्र झन अनियमित र पूर्वानुमान गर्न कठिन बन्दै गएको समेत डब्ल्यूएमओले बताएको छ। पानीसँग सम्बन्धित चरम घटनाले समुदाय र अर्थतन्त्रलाई निरन्तर तहस नहस पारिरहेका छन्। भनिएको छ। त्यस्तै भूमिगत पानी, हिमनदी, हिउँ, माटोको चिस्यान तथा ताल तथा जमीनमा संचित अन्य ताजा पानीले सुक्खा र सुक्खा मौसममा महत्वपूर्ण सुरक्षा कवचको काम गर्छन्। साउलेले यी तुलनात्मक रूपमा ढिलो परिवर्तन हुने पानी भण्डारलाई पृथ्वीको बचत खाताको संज्ञा दिएकी छन्। परम्परागत रूपमा यी भण्डारले खराब वर्षको असर केही समयसम्म थेग्ने गरेको र एक वर्ष वा एक मौसममा पानी कम पर्दैमा त्यसले तत्काल पानीको संकट निम्त्याउने अवस्था हुँदैनथ्यो, तर अहिले यो बचत खाता नै घट्दो क्रममा छ। उनले भनेकी छन् उनका अनुसार सन् 2014 2016 जमीनमा संचित पानीको मात्रा घटिरहेको छ, भूमिगत पानीको सतह पनि धेरै क्षेत्रमा घट्दै गएको छ। गर्दै पानीको भण्डार शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: रसुवा लाइफ लाइन बन्द, त्रिशुली वारिपारी छैन सम्पर्क शीर्षकमा अन्नपूर्ण पोस्टले खबर छापेको छ। भदौ 10 गते भोटेपछि हुँदै त्रिशुलीमा आएको बाढ़ीले बजारको पुल बगायो, रसुवासँगको सम्पर्क त टुट्यो नै, त्रिशुली बजारकै बासिन्दा पनि कोही वारी छुटे कोही पारी नै रहे। सड़क सम्पर्क विच्छेद हुँदा नदी वारी र पारीकै सम्पर्क टुट्यो, स्थानीय राजकुमार नापितले भने। त्रिशुली बजारको पुलबाट दैनिक 2500 देखि 4000 सवारी साधन आवत जावत हुन्थे, त्यसमध्ये चीन नेपाल व्यापारमा प्रयोग हुने ठूला मालवाहक ट्रक तथा कन्टेनर मात्रै दैनिक करिब 150 देखि 300 ओहोर दोहोर हुने गरेको स्थानीय प्रशासनको भनाई छ। रसुवागढ़ी केरूङ नाकाबाट सामान ओसार पोसार गर्ने यस्ता मालवाहक सवारीका लागि त्यो सड़क प्रमुख मार्ग हो। नुवाकोटको त्रिशुली बजारको पुल दुई किनारा जोड़ने माध्यम मात्रै थिएन, त्रिदेशीय नाकाको लाइफ लाइन थियो। भदौ 10 को भोटेकोशी बाढ़ीले पुल बगाइदिएपछि त्रिदेशीय नाका ठप्प छ, नुवाकोट त्रिशुली सम्पर्क विच्छेद छ। एक महिनासम्म पनि पुल नबन्दा बाढ़ी पीड़ित सर्वसाधारणले शास्तिमाथि शास्ति भोगिरहेका छन्।
0: बेपत्ताको पहिचान गर्न डीएनए परीक्षण शीर्षकमा खबर छ। भोटेकोशी र रसुवा क्षेत्रमा आएको बाढ़ीमा बेपत्ता तथा ज्यान गुमाएकाको पहिचानका लागि संकलित नमूना मध्ये करिब 1900 को डीएनए प्रोफाइलिङ गरिएको छ। 3345 नमूना संकलन भएकोमा 1410 शव फेला परेका छन्, तीमध्ये 112 जनाको मात्र पहिचान भएको छ। भोटेकोशी र रसुवा लगायत क्षेत्रमा बाढ़ीमा बेपत्ता तथा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षण प्रक्रिया अगाडि बढ़ाएको, बाढ़ीका कारण शव छेद विच्छेद र पहिचान गर्न नसकिने अवस्थामा फेला परेकाले वैज्ञानिक माध्यमबाट आफन्त पहिचान गर्न संकलित डीएनए नमूनाको परीक्षण भइरहेको छ। नेपाल प्रहरीका अनुसार बाढ़ीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको पहिचानका लागि संकलन गरिएका 3345 नमूना मध्ये करिब 1900 को डीएनए भइसकेको छ भने नेपाल प्रहरी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले डीएनए परीक्षण गरिरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीबाट 6145 जना बेपत्ता भएका छन्, 1410 शव फेला परेका छन्, तीमध्ये 112 जनाको मात्रै पहिचान भएको छ। नास्टका वरिष्ठ वैज्ञानिक रामचन्द्र पौडेलका अनुसार सामान्य प्रोटोकलमा एउटा नमूनाको परीक्षणका लागि करिब 5 दिनसम्म लाग्ने गरेको थियो, तर दक्ष जनशक्ति, प्रविधि र विज्ञको सहकार्यका कारण नास्टको प्रयोगशालाले कतिपय नमूना 2-3 घण्टामै प्रशोधन गरिएको छ। त्यस्तै नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काप्लेका अनुसार प्राप्त प्रोफाइललाई परिवारबाट संकलन गरिएको नमूनासँग तुलना गरी प्रमाणित गर्नुपर्ने हुन्छ। डीएनए म्याचिङ भएपछि कानूनी प्रक्रिया पूरा गरेर आफन्तलाई शवको जिम्मा लगाइनेछ। बेपत्ताको पहिचान गर्न डीएनए परीक्षण शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: लघु वित्त वित्तीय संस्थाहरूको लगानी कर्जामा जोखिम बढ़दै गएको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार कर्जाको गुणस्तर खस्किँदै गएपछि लघु वित्त निष्क्रिय कर्जा करिब 51 अर्ब रूपियाँ पुगेको छ। राष्ट्र ब्याङ्कले तयार पारेको लघु वित्त वित्तीय संस्थाहरूको गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदन 2083 अनुसार एक वर्षमा निष्क्रिय कर्जाको वृद्धिदर 63.83% छ। निष्क्रिय कर्जाको वृद्धिदर गत वर्षको तुलनामा दोब्बर बढ़ीले बढ़ेको हो। कुल कर्जाको तुलनामा निष्क्रिय कर्जाको वृद्धिदर निकै उच्च छ। 2082 असार मसान्तमा 31.2 अर्ब रूपियाँ रहेको निष्क्रिय कर्जा 2083 असारसम्म आउँदा 63.63% बढ़ेर 50.82 अर्ब रूपियाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। कर्जा विस्तारको तुलनामा कर्जाको गुणस्तरमा आएको गिरावटलाई लघु वित्त क्षेत्रको प्रमुख चुनौती मानिन्छ। दुई महिनामा थपियो 61 अर्ब ऋण। चालू आर्थिक वर्ष 2083-84 को भदौ मशान्तसम्म मुलुकको सार्वजनिक ऋण 29,73,05,92,00,000 रूपियाँ बराबर पुगेको छ। यो कुल गृहस्थ उत्पादन जीडीपीको 45.05% हो। कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा 54.19% र